Thank you.

Thank you.

Thank you.

Thank you.

ับทีมเจ้าหน้าที่อาสาเยี่ยมทีมเจ้าหน้าที่อาสา

I mean,

1946 1946 जुन 23 तारिक सन् 2026 नेपालसम्म 1946 जेठ शुक्ल पक्षको नवमी तिथि अन्तर्राष्ट्रिय एकल महिला

सबैभन्दा सुरुमा नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसङ्ग नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सर्वाधिक वर्ष 2082-83 11 महिनामा 2,77,96,72 रुपियाँको वस्तु निर्यात भएको संसार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको 11 महिनामा हुने 2,47,57,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,

सहित सम्भावना अठारह दशमलव छह प्रतिशत विशाख सम्भावना चौदह दशमलव दुई पांच प्रतिशत निर्यात वृद्धि दर रहेको तथ्याङ्क उल्लेख गरेको छ। यसै क्रममा आर्थिक वर्ष एघार महिनामा एक खर्ब तेह्र अर्ब अठार करोड़ बत्तीस लाख रुपियाँको पुष्प सोयाबिन तेल

0: sıra denetlenenler paylaşıyor. Yemali beyefendiyle tısımını batı kutsaslar ve dil ve yalma pusu dildi gayı Bharat ve Niliyatlar ve Ayazan. Sabi çarabı dibe, 50 krol atına 19 hazar kezi sıra denetlenen Niliyatı payko ülkeyle yıkılsa. Ezekiyse Nepal'u ortadıkta İnan kaçar suarbin tel suvari sarın muayet fonda sun ayatma turu rakam bidesiye ko atinle de kaygo sa isle Nepal bu hafta tantra mahtari prahata vishayma CIM sinan kura gardai orta bir kaktara çandra mani adikari ki vannu bayo.
1: Sumi kura kinerli khama fayo ani ani ani nirashita nirashita ni bayo ama seri hamile eman yapsa sayyo atma sayyo eman bulgari sayyo hani hamile kakke şarada upeyo da bitna bitne saykarda bitneyo ama sen neyya Başlamaya ayol, cengesel bu ayol da nasıl ki son istari kala yu kabul dilinden ante utpavan vajeni provide vajeni çayla yu yu biyafar ante utpavan vajar koyun ante utpavan vajar koyun
0: प्रमुख संदिग्ध आर्थिक कारोबार संपत्ति का स्रोत नगरेपछि संपत्ति शोधीकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा प्रवर्तन मन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसाय दीपक भट्टलाई व्यवसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा प्रवर्तन मन्त्री विष्णु पौडेल हिजो पक्राउ गरेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन्, पूर्वका अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि गराब दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबाट मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पुरा नभएको भन्ने बयान गरिरहेको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागिएको हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपाल क्रान्च हुँदै काठमाडौँ ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोविन्द्र सिंह भोलाले हिजो पत्रकारसँग भन्नुभयो,
2: सम्पत्ति शुद्धिकरण मनी लाउनुको कारण ऐन 2064 उपधारा 21 समयका आधारमा अनुरोध छ भन्ने विभागको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्छु ललित पुस्तक चरण 549 नीति 283 3008 गतेको पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्देही जिल्ला भूगोल उपमा नगरपालिका वडा नम्बर 9 कर्माई आठ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सयको आवास आयोजनामा पत्रकार सम्झे विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा पत्र सम्झे जाने क्रममा निजलाई चाहिँ मिति 283 3008 गते साना आमदानी 1715 बनेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी गरेको पत्रको निम्ति कानुनको विभेद पुरै प्रकार भई आवश्यक कार्यको लागि सत्तरी कार्यालय यस कार्यालयमा कानुन प्रहरी श्याम प्रसाद यादवको जन्मलाई पठाइएको व्यवस्था अनुरोध गरेको छ। हामी आफ्नै कार्यद्वारा जन्मलाई पठाउन चाहन्छौँ।
0: यसरी जिल्ला खदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा खदानी विभागका महानिर्देशक केन्द्रराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचारको मुद्दा सुनाइएको छ। हतियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी खदानी छपाई

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन. तर हामीले रिजा लगाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के
0: राष्ट्रपतिको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य भोलिपल्ट अधिकारीको निर्वाचन चुनावपछि नेतृत्व ल्याउन कार्यकर्ताको माग अत्याधेशी प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा चियाउद्योग र भुटान बन्द हुँदा 60,000 श्रमिक प्रभावित राष्ट्र बैङ्कको कार्यवाही पहिलोमा नियुक्तिमा बाधक लगायतका खबर भएकै छन्.
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन बढ़ेको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो फाल्नु वा चुरोटको टुक्राको टुक्रा जथा भने फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.

ती पछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। चार विधेयक राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढाइएको छैन।

खबर रहेको छ। ग्रे लिस्टमा नेपाल यथावत नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडी

0: मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, बर्सात कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ।
0: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मकै र कुसा क्षेत्रमा टाढै पारो रोपो। कम पानीमा धान रोप्ने धानका जातहरू जस्तै सुक्खा धान, फर्दी धान, सामा मसुरी र

ஆனால் சொல்லி

0: छाता हटाएर चासो ठाकेर हिँड्यो। पानी प्रशस्त बिग्रेको सैनिटाइजर राख्न घरसम्म फलफुल खाऊ, साथै घरमा विद्यालयको खाना दिशामै उपाय गर्नु अपनाऊ।
1: वन इन्टरनेसनल नेपाल र धेरै वातावरण विशिष्ट सम्पत्तिको बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
2: एकैछिन त हो नि, म पुगेर आइहाल्छु नि।

ಸಂಬಂಧ ಆತಂಕ ಸಂಬಂಧ ಇರಬೇಕು.

साधन मान्छ भन्ने जनताका लागि पहिलो पटक सोलरबाट पानीको व्यवस्था र गृहमन्त्री विरुद्ध मानव अधिकार आयोगमा राजधानी नगरपालिका नौ माछागरमा रहेको लालिमा पुष्प कमल महिला बहुद्देशीय सहकारी संस्थाले आफ्नो 17 वार्षिक उत्सव र तेस्रो एकीकरण दिवस मनाएको छ। 1 रुपियाँबाट बचत सुरु गरी महिला समूह बनाउँदै 65 सालमा स्थापना भएको संस्थाले अहिले 11,25,92,734 रुपियाँ बराबरको कारोबार गरिरहेको छ भने 1,25,59,919 रुपियाँ आमदानी रहेको संस्थाको प्रबन्धक अनिता भट्टराई पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा केक काटेर र दियो बालेर संस्थाको जन्मोत्सव संस्थाका सम्पूर्ण कर्मचारी र उपस्थित अतिथिहरूले मनाउनु भएको थियो। यसै गरी संस्थालाई सफल बनाउनमा सहयोग गर्ने संस्थाका व्यक्तिहरूलाई मायाको चिह्न र सम्मान दिएर सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगर प्रमुख बहादुर खड्का, विशेष अतिथि बाँसगढी नगरपालिकाको सहकारी सञ्जालका अध्यक्ष देवी सराज जैसी, राधाकृष्ण थारू जनसेवा केन्द्रका जयराम चौधरी, थारू महिला उत्थान केन्द्रकी कृष्णा सिंह थारू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। यसै गरी बर्गर बुद्धिजीवी पत्रकार र

कार्यक्रम संचालक कार्यालयका प्रबन्धक जुनाथ खड्काले गर्नुभएको थियो। कार्यक्रम समापन संस्थाका अतिथि शिवकुमारी सापकोटाले गर्नुभएको हो। भर्तियाको बाँसगरीमा प्रहरीले ठूलो परिणाममा लागेको औषध अफिम सहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। आइतबार अपराह 4 बजे बाँसगरी नगरपालिका 3 उत्तर भकाली क्षेत्रमा उनीहरूलाई पक्राउ गरेको हो। केही विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज इलाका प्रहरी कार्यालय मूर्तिपुरको संयुक्त टोलीले बढियाथल गाउँपालिका 4 बस्ने 30 वर्षीय सन्ध्या घरती मगर र बाँसगरी नगरपालिका 3 बस्ने 43 वर्षीय मीना रोकायालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार चेक जाँचका क्रममा घरती मगरले बोकेको कालो चोलाभित्र लुकाएर राखिएको अवस्थामा 15 किलो 340 ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरेको छ। पक्राउ परेका दुवैजनाको साथबाट 3 थान मोबाइल फोन र 34,050 रुपियाँ समेत फेला पाएको प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैजनालाई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगरीमा राखिएको र जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिनुभएको छ। बर्दियाको राजापुर नगरपालिकाले चिसो पेय पदार्थलाई प्रतिबन्ध गर्दै स्थानीय कृषि तथा पशुजन्य उत्पादन प्रबन्धन नीति अघि सारेको छ। नगरपालिकाको 10 औं सभामा आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत नीति तथा कार्यक्रममा सरकारी कार्यालयहरूमा केक फेन्दा ड्युक जस्ता पेय पदार्थ प्रयोगमा रोक लगाउने प्रस्ताव अघि सारेको छ। यसको सट्टा मुनी दही र रक्सी जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति ल्याएको छ। नगरपालिकाले किसान मैत्री कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकतामा राखेको छ। दुध उत्पादनको बजारीकरणका लागि सिसिएन केन्द्र सञ्चालनलाई व्यवस्थित बनाउने, कृषि क्षेत्रलाई प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने तथा दुध मासु अन्डा माछामा आत्मनिर्भरता बढाउने योजना

0: कार्य क्रम में स्वास्थ्य क्षेत्र सुधार का लगी समेत प्राथमिकता दिया मौसम संबंधी जानकारी
1: करण खाम राजस्थान जनजीवन प्रभावित
0: गंभीर मानव अधिकार उल्लंघन भएको दावी गरेका छन्। उजुरी अनुसार जेठ 19 गते काला पानी युद्धले र लिबिया तथा सीमा विवादका विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा

लिमा पत्र शक्तिको दुरूपयोग गर्दै हिरासतभित्र मानसिक यातना दिएको आरोपी मन्दिर र संलग्न टोलीमा माथि फौजदारी मुद्दा चलाउन तथा अनाधिकृत प्रवेश गराउन सहयोग गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारवाही गर्न समेत माग गरिएको छ।

0: पढाइ सक्नुभयो आजको गुणस्तरको सर्भे सुरु गर्नुभयो त आज हामी पहिलो जानुपूर्वको लक्ष्यहरूको बारेमा द्वितीयको कुरा सुन्छौ
1: बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाना पाटेमा पहिले फाटेको छ भने धाना तलाकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर बुझाउँदैको त सचेतभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
1: नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा झमेलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकेन
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो मैले भनेको प्रश्न यो ज्यान बाँचेको छन् ज्यानै नभए के छन्
2: सन्देश

Thank you.

Thank you.

समाधान राख्नु पर्छ तपाईँले।

स्वास्थ्य कार्य द्वारा चलचित्र

Thank you.

Thank you.

0: 就是把这个黑布开一半，可以让它，我可以让它到下午半夜的关关系怎样？
1: Thank you.

Thank you.

0: चुकी प्रस्तुतित तथा तैयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु तथा शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गर्नु।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार एफएमद्वारा सन्देश।

சொல்லி ஸ்கிரீன்

समाधान लागू पदार्थ होइन, लागू पदार्थ मात्र पारामा छौ, स्वस्थ र उज्यालो भविष्यमा जाउँ। रेडियो दुर्गाको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबाट चलित प्रणाली सधैँ।

Thank you.

Senhoras e senhores.

स्वास्थ्य दायरे भारतीय दर्शन सुविधा स्थित

सबैका उपलब्ध खबरहरूको अवसर हुन्छ।

Thank you.

आवेदन को सहकारी स्वास्थ्य कार्य विभाग के द्वारा

एक प्रश्न मात्र में बहुत अवश्य दिन धन्यवाद।

0: सक्नुभयो। आजको वाइस्तरको छलफल सुरु गराउँछु त। आज हामी पहिलो जागरूक पूर्वको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, हिराको सुक्खा जमिनमा पानी नसुक्ने, जमिन भुक्क फुल्ने, ढाँगा फाट्ने वा कहिले फाटेको छ भने ढाँगा कराटिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू
0: र पहिलोका पनि लक्षण हुन्छन् त। भनेको हामीले त पहिलो स्तरको लीला पो सम्झेको त। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमेलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भने कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। चामलको लोप गरेर अनुमोल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको हाम ज्यान नभए कि हाम के
2: सन्देश
3: सुन्दा दिदी गर्नु पनि चाहियो। ठिक भएको दिदी, हामीले यहाँहरूलाई त आफ्नो

पाँच लाइन भुट्टो ज्वेलर्स के खुश भएर कि

Thank you.

0: पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्तियाबाट जनहित प्रणाली सचेत।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
3: रेडियो गुरुबाबा एफएमद्वारा जनहित जारी सन्देश।
4: आफ्नै आवाज समावेशी रेडियोको साझा आवाज यो रेडियो नगर विकास 4.5 मेगाहर्ट्ज।

¡Gracias!

0: कामाना
1: विवाहको तयारी भइरहेको छ सर, त्यही भएर
0: किन कस्तो गरेको होला त?
1: के भने सर, अब प्रहरीलाई खबर गर्ने,
0: धनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने, उहाँहरूलाई त्यस वर्षमाको विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ र उहाँले प्रहरीलाई खबर गर्ने, त्यस वर्षमाको विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैरकानुनी हुन्छ, विवाह गराउनेलाई कानून विमोचन कार्यवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, त्यसलाई आजैबाट रोक्नु।
3: रेडियो गोपाला एफएमद्वारा जनहितमा जारी सन्देश।
4: सरकारको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
3: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ,
4: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पालै पालो रोपो,
5: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिना, सावा मर्सुडी र बहुगुणी प्रयोग गरौं।
4: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
3: खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ,
5: समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ,
4: पानी बचाए खेती गरौ, उत्पादन बढाऊ, परिवार र देश समृद्ध बनाऊ।
5: गबै सिंचाई आयोजना वैदिक गर्भ्याद्वारा जनहितमा राखी सन्देश।

0: राष्ट्रिय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर द्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5 बाँसगढी पुरानो पेट्रोल पम्पको दक्षिणपट्टि।
0: सम्पर्क नम्बर 0084-0092-1010
1: बाँसगढी बर्दिया। साथै जानकारी गराइन्छ।
2: समावेशी रेडियो सध्या आवाज, यो हो रेडियो गुरुबाबा FM 99.7 मेगाहर्ज।

Thank you.

Come on.

Thank you.

0: 音。
1: Thank you.

हो जसको भित्र अनिवार्य क्षेत्र सुरु गरौँ। छ महिनासम्म आमाको दुधमा देखाउँ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराउँ, स्वास्थ्य बचाउँ।

0: जसमा कुराबाट गरेर गम्भीर असर पुर्याउँछ। बिसाले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ। रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई हृदयका गर्ने, टाउको दुख्ने, मुछा गर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: सन्देश।

तर मैले त भन्दा पनि यहाँ त हो त्यो खेल मिलाएर हो।

0: गर्दछ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्न उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त

I'm sorry.

0: तपाईँ क्षत्रिय खाना खाई व्यायाम शब्द गरी धुमपान मदिरामा सेतु नगरी तर आफ्ना नियन्त्रण गरी आज पुगिरहेका जीवन अचार निसर्गा रूपमा सेवाजी स्वस्थ जीवन अपनाई रेडियो गुरुबाबा सङ्घ सहकार्यमा स्वास्थ्य कार्यले प्रत्याशी जनहितमा जारी सन्देश
1: सबैजना आइसक्नुभयो आजको गुणस्तरको सफल सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा दिक्कको कुरा सुन्छौ
2: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी बसाउने जमिन भुकको फुल्ने धाना फाट्ने वा कहिले फाटेको छ भने धाना खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: ल पहिलोका पनि लक्षण भन्छौँ न भनेको हामीले त पहिलो ईश्वरको लिला बसाउँछौँ त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
2: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानी घुम्न सुक्ने वा घमिलो हुने रुख र बिजुलीका फोनहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छ
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो व्यक्तिले हिँडिहाल्नु
2: त्यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो चामलको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए

छ साथीको त भावना होइन आफ्नो सपनाको पक्ष मानिर्णय गरौं तर कुनै खुल्ला कुरा गरौं समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य रोजौं रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रक्रियाबाट जनहितमा जारी साझे

Thank you.

0: अर्काको हुन सक्छ, लामो लामोतिर हुन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अप्नाऊ,
1: धान छर्न र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पारे पारो रोपौ, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्के धान, सामान छुटे र पशुपुनि प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा क्षेत्रमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ, खेत सम्याउ, पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
1: समूहमा पानी पारो, नहर सफा रखौ, पानीको प्रत्येक रूपमा बचाऊ,
0: पानी बचाई खेती गरौ।

Thank you.

さんの声で、もう国内さ。

रुपियाँ बाहिर लिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीनमा दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री वरेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान अगाडि हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु ढुङ्गाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपियाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप गराउने घोषणा गर्नु भएको छ। र खेल खबरमा फिफा विश्वकप फुटबलमा राति पोर्टुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा हुनेछ।

0: आजले पटनालाई 1-0 हराएको थियो। त्यस्तै भोलि विरुद्ध पाउने 5 बजे समूह श्रीलङ्का पटनामा र पुरुष क्रोएसिया खेल्नेछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पटनामा 40 स्थानमा रहेको छ। विश्वकप बिहानमा पाउने 8 बजे के समूहको कोलम्बिया र डीआर कङ्गो खेल्नेछन्। यो खेल मेक्सिकोमा हुनेछ।
1: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि। काठमाडौँले पनि विभिन्न स्थानहरू कागहरू थोरै काम बिताएका छन् र उनीहरूमा रोग पनि पुष्टि पाइसकेको छ। संक्रमण फैलिएको नदीमा किसानको भूमिका महत्वपूर्ण रहेको सँगै वर्षाईमा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य विशेष श्रृङ्खलाहरू मौसम लगायतका सामग्री पाकिनेछन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: रोकेको नेपालको सांस्कृतिक समारोहमा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य स्थापित हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा पर्ना खोले। चौकिलो अनुभूति शिक्षकद्वारा अध्यापन आधुनिक भौतिक पूर्वाधारमा वैज्ञानिक प्रकल्प तथा प्रविधिमित्र शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटेल म्यानेजमेन्टलाई अतिरिक्त क्याम्पद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास तथा 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गरेको छ। सम्पर्क 01-5128 01-5128-443
1: अपरेसन पछि चर्चा लगाउनु नपर्ने

ఎదురు సంచారం ఎస్టీ కృష్ణ

Thank you.

0: बिहान 26 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत विस्तृत भने कार्यक्रम फेरि प्रसारण हुनेछ।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकारमा तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन बढ़ेको जोखिम हरेक वर्ष पर्दोपर्मा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो भर्नु वा चुनौटको खुट्टा घटुखा जथाभावी फाल्नु ठूलो आधारमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नपाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुम्र वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँतिर पाएको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम। बनेरियामा नदी किनारका बासिन्दाले के ख्याल गर्ने? बारीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष शर्मा। आजको हिलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बारीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा सबैले सूचना प्राप्त भए जमिनको क्षति कम गर्न सकिने विज्ञान बताउँछ। आज हामी यही विषयमा बारी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
2: हाम्रा नीति नियम कार्यनीति जटिल छन्, ती उत्कृष्ट छन्, त्यसको कारण

त्यतिहरूको दामी दामीमा पाउने कति समय लाग्ने सूचना पाउँछ भारतीय सबैतिर

मतलब प्रधानमंत्री स्तरीय कार्यक्रम गठन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नो सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेट प्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगामी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्थाहरूलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 बजे बिहानमा 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Thank you.

Thank you.

ಜನ ಮನೋಭಾವಕ್ಕೆ ಕವಿಗಳು ಪ್ರಾಯ ಜ್ಞಾನಿ ಜೀವನ ಸಮಸ್ಯೆ ರಕ್ತ

0: जोखिम बढ्छन्। प्रशोधित तथा भैयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु

Thank you.

वंद पहिले प्रसिद्ध प्रमुख विश्व समाचार समाचार फोर्डिङ आधारबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नमेटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसरी तीन दिनसम्म युद्ध विराम कायम थियो र एप्रिलमा पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रश्न छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लङ्घन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षा कर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आयोगसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानी गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नु पर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने जलवायु हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौँ। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखित गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एथेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। युले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरिएका 5 वर्षमा पहिलोपटक युले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफ्नो साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।

Super, ja.

0: गरेका प्रमुखका लागिसँग सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामी अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सुरै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी स्वदेशी नियन्त्रणको कुरा त्यसका लागि सरलीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठुलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सरले खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ पूर्वत आह्वान गर्नुपर्ने अन्तर्राष्ट्रिय पूर्वत आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
1: सरकारी स्वास्थ्य संस्थामा कोभिड भ्याक्सिनको लागि

आकस्मिक व्यवस्था

planning वगैरह, अगर

मंत्रालय आफ्नो समुदायको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदनमा स्वीकार गर्ने भन्दै त्यो झुटो र भागानी हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झन्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्य गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढी बालबालिका छन्। अभिनस्त प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लङ्घनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका वित्तीय सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा आयोगले इजरायलले प्यालेस्टिनीहरू विरुद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।

पर्ने समय हो। लागु पदार्थको एक पटकको परिमित पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ। रेडियो गुर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पर्सियाबाट जनहितमा जारी सकिन्छ।

Thank you.

Gracias.

0: पनि चल्दैछ। उसो भएछ उसका कुसा बिखाला किनिरहेछ।
1: बिखाला हो किनेको त साथीका दिन भाइ
2: और

बाल विवाह कानूनी अपराध हो, यसलाई

Thank you.